0: आकृष्ट दाहाल र आकृष्ट चाहिँ नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीमा चाहिँ अहिले स्पोर्ट्स अनि सोसियल मिडिया र आइटीलाई चाहिँ लिड गर्ने भनेर चाहिँ एक्जिक्युटिभ कम्युनिटीमा आउनुभएको छ. सो आई वुड लाइक टु वेलकम आकृष्ट in this show. Welcome, Akrista.
1: Thank you, Purudai. Yeah, it's been great. This is 6 months into the journey. So yeah, excited to see what I'm able to bring to the Nepalese community.
0: Okay, no, that's good. Our hamro Namaste Nepal karyakram chai NNZ FSC le nai sponsor garera yo aile running bhayera ho, and it's been 18 barsha bhanda badi bhaisakyo haina. So as a team lai maile dekhda heri chai young 22 barsha ko keto ani wants to do something in the society bhanera timle chai hamro office ma pani kura bhairako thiyo. So so what are you bringing in society ma alikati you can try to speak as much as English you can bhanera mai badi English ma bolirachu haina.
1: Okay.
0: So sake samma Nepali ma timle bola haina. Tara it's fine yadi timle chai aba bich ma
1: bikal bhanera try garchu
0: hai ta. So so yeah, let's start there.
1: Okay. म चाहिँ नेपालबाट डेनमार्क मुभ भएको थिएँ, अनि डेनमार्कबाट 2008 म बाबा र आमासँग क्राइस्ट चर्चमा सरेको थियौँ. त्यति त्यो ल्यान्ड भएदेखि नै हामी नेपाल कम्युनिटीको वी बिन अ पार्ट अफ द नेपालिज कम्युनिटी. अनि म एकदमै लाइक सानोदेखि नै सब साथीहरू अनि साथी आमा बाबा अनि अङ्कल आन्टीहरू मसँगै हुनुहुन्थ्यो क्या. अनि from a young age I've had this support with me. And yo ke thawa malai chai ma as I grow older I recognize that I've been taking this for granted, yeah. And I let's say aba malai chai grow up bhaye pachi aba event haru ma auni matrai haina aba maile event haru ma kasari help garne, because the older you get you realize that these voluntary communities yo afai chalne haina yo. There's people behind the scenes doing everything from just for the love of the people. So it's really great to be able to add on to that. Ani maile chai aba mero youth ani I just want to bring other young people into it, because we don't know how good we have it. Ani we have to appreciate our culture and try our best to like bring what we can and help the community grow.
0: No, एकदमै यो तिमी जसरी अहिले इन्भल्भ भइरहेको छौ द्याट इज रियली एउटा आफैमा इक्जाम्पल पनि हो. प्लस अर्को कुरा के पनि हो भने तिमीले जुन भन्यौ नि युथहरूलाई इन्भल्भ गराउने कुराहरू चाहिँ एकदम इम्पोर्टेन्ट छ क्या. किनभने जस्तै ओभर द टाइम यहाँनिर हुर्किरहेको बच्चाहरूले चाहिँ नेपालको उसको बाबा आमाहरूको कल्चर कस्तो थियो भन्ने पनि बिर्सिरहेको हुन्छ. प्लस अब यहाँसँग एडजस्ट गर्ने बेलामा कहिलेकाहीँ यहाँ एप्रोप्रिएट इन्भाइरोमेन्ट नहोला होइन. सो बोथ वेजमा चाहिँ एकदमै हेल्पफुल हुन्छ क्या, त्यो पर्सनल ग्रोथको लागि पनि, साथी बनाउनको लागि पनि, नेटवर्किङको लागि पनि, सबै युथहरूलाई पनि. इट्स अ गुड थिङ. अनि युथहरू पनि आउने प्रोग्रामहरू छ भनेर सुन्दाखेरि चाहिँ इट्स नाइस है. अब आल जस्ट गो टु अहिलेको फोकस होइन, एज अ नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीको चाहिँ फोकस के छ, स्पेसल्ली स्पोर्ट्सलाई लिएर सिन्स यु आर लिडिङ द स्पोर्ट्स पनि है.
1: हाम्रो अब स्पोर्ट्सहरू धेरै इन्भल्भमेन्ट भइरहेको छ. हाम्रो ब्याडमिन्टन चलिरहेछ, हाम्रो क्रिकेट, फुटबल, जुम्बा, अब हजुरले जे सोच्नुहुन्छ त्यो हामीले गरिरहेको छौँ होला. त्यही भएर यो चाहिँ हामीले competitive way ma kei lini aina. We just want to get as many people in. We just want to have an environment where you can just come in, enjoy. Yo chai hamle kei man afulai barauna gareko aina, afno health fitness lai ramro rakhne, community sanga involve garne ani sathi banaune jasto way ma gareko ho. त्यही भएर अब हजुरहरूलाई केही यसको इन्फर्मेसन चाहियो भने चाहिँ हाम्रो फेसबुक पेजमा हेर्न जानु. हाम्रो ब्याडमिन्टनको फेसबुक पेज पनि छ. अपकमिङ इभेन्ट्स चाहिँ एउटा हाम्रो ब्याडमिन्टन टुर्नामेन्ट आउनुलाई छ, त्यो चाहिँ 27th of June. साइनअपको सब लिङ्क्सहरू त्यही हाम्रो फेसबुक पेजमा छ. अनि त्यसपछि जुलाईको 18th विन्टर फेस्ट आउँदैछ. सो इफ यु वान्ट टु डिप योर टोज इन्टु द नेपालीज कम्युनिटी प्लिज जोइन, यु आर मोर देन वेलकम. विल बी भेरी एक्साइटेड टु सी यु अलोङ देयर.
0: ब्याडमिन्टनको चाहिँ अब मैले बुझेअनुसार रेजिस्ट्रेसन क्लोज भइसकेको छ है. तर इज स्टिल्स गोइङ टु बी लाइक एउटा राम्रो फुल डे इभेन्ट होइन, बिहानदेखि
1: बेलुकासम्म. द रेजिस्ट्रेसन्स हेभ अनफोर्चुनेटली क्लोज. You just reminded me, but yeah, it's

0: ρωτήσει από το 27th Mountain, σε ότι ο Πούρα δεν είναι φάνον σε environment εκδεμεράμενον, σε μπιάνετε και μπέλκα dinner σαν με event ότι είπα, ρω, αλλά αζητάρου, γιατί μπέλα μίλσα, αόνου, έρνου, γέμαρου, κουραγάρνου, φάνον σε.
1: Nice. And Timli Winter Festival company Kuragareo. And I think more personally I was very interested to know the winter festival what I kyo and the kosari kaam garcha. What is that?
0: Winter fest hamle yora event raksum yearly. Yo tyo din chai hamle ekdamai sports ma focus garchum kya. Sports ma focus garchum ani kids haru lai involve garaune. That's our main focus of the winter fest. Tyo din hamle cricket khel football khelchum, married versus unmarried. That's the that are some finalized game I say another, but there will be a lot of football games. Amro main target se kids like involve garauni, kids like environment banauni, ki tya Nepali sathi haru sanga khelni ani fun garni ani just have a good time, enjoy.
1: So it's the talk war pan dekhirathe hai na ramailo huncha jasto
0: aile samma tyo aile samma chai guarantee sath your sports are finalized by saying that I can tell you tug of war is going to be one of the sports that we play, so if you feel like you're strong enough, please come down.
1: I know that's good. I'm not saying I'm not the right person for that tara boy hernu chai ekdam easy
0: okay aba hajur le hernu matra aina khelnu pani pare ni aba involve hunu parya
1: तपाईँहरू सुन्दै हुनुहुन्छ नमस्ते नेपाल. सो क्रिस्ट, सो हामीले चाहिँ अलिकति तिम्रो पर्सनल जर्नी त्यति लामो त कुरा गऱ्यौँ नि त होइन. त्योभन्दा बाहेक अब तिमीले लिएको चार्ज भनेर चाहिँ सोसियल मिडियासँग रिलेटेड पनि छ होइन. अनि मैले पर्सनली यसो हेर्दाखेरि न्युजिल्यान्डमा होइन सोसाइटीहरूसँग चाहिँ एकदमै धेरै इभेन्टहरू भइरहेको छ, इन्भल्भमेन्ट छ, मान्छेहरू आइरहेछ गइरहेछ, टन्नै मान्छेहरू इन्टरेक्ट भइरहेछ, तर डाटाहरू कलेक्ट गरिरहेको हुन्थेन होइन अरू सोसाइटीहरूले. तर मैले एनएनजिडिएफएससी न्युजिल्यान्ड आई के अरे क्राइसिस मुभ भएपछि यहाँनिर इन्भल्भ हुन थालिसकेपछि चाहिँ आई फेल्ट कि एनएनजिडिएफएससी चाहिँ पहिलेदेखि नै डिजिटल्ली अगाडि छ क्या. दे हेभ देयर ओन इमेल सिस्टम होइन, त्यहाँनिर डाटाहरू बस्छ, इमेल जान्छ, सबैलाई एकदमै राम्रो छ क्या. अनि सो अब नयाँ के आउनेवाला छ अथवा वाट यु आर थिङ्किङ डिजिटल्ली सोसियल्ली के कुरा ल्याक भइरहेछ जस्तो लाग्छ तिमीलाई अहिलेको उसमा चाहिँ?
0: हाम्रो अहिले ल्याक भएको चाहिँ अहिलेको ल्यान्डस्केप एकदमै सोसियल मिडिया फोकस छ. अब हजुरले फेसबुकमा हेर्नुभयो भने जहिले पनि इभेन्ट्सको रिल्सहरू आउँदै हुन्छ, सर्ट फर्म मिडिया आउँदैछ. अनि त्यही भएर हामीले विथ ट्राई टु किप अप विथ हामीले पोस्टरहरू बनाउँछौँ अनि अनलाइन हाम्रो फेसबुक च्यानलहरूमा पोस्ट गरिरहेको छौँ. तर हामीले चाहिँ अब त्यसलाई एक्सप्यान्ड गरेर अब हामीले के गर्न सक्छौँ भनेर सोचिरहेको छौँ. त्यही भएर वी आर नाउ सुन प्लानिङ टु ओपन अप इन्स्टाग्राम पेज. हामीले अब इन्स्टाग्राम पनि खोल्छौँ, टिकटक पनि खोल्छौँ, अनि हाम्रो फेसबुक पेजमा एकदमै लाइक कन्साइस राख्छौँ क्या. वी आर नट गन हेभ अ लट अफ posts, but the posts that we put up are they're going to be very important key dates. Tyo bhanda aru pani we're trying to move to more short form content and we're just trying to see what we can do to like get more people in the door. Aba your social media leta sabanda important kura reach aba hamro reach barani ho bhane hamle social media use garna ho bhane like we'll be falling behind.
1: I think मैले के बुझेँ भने के अरे हाम्रो कन्ज्युमरहरू हाम्रो मेम्बर्सहरू केमा कुन सोसियल मिडियामा छ त्यतातिर पनि ध्यान दिने इन्स्टेड अफ जस्ट ह्याभिङ एउटा फेसबुक मात्रै पेज अनि त्यसमा मात्रै हामीले चाहिँ फेसबुकबाट इन्फर्म गर्ने अनि त्यो मान्छेले हेर्नुपर्छ भन्ने भन्दा पनि हामी चाहिँ अरू अरू च्यानलमा पनि जाने भन्ने
0: टाइपको.
1: यसमा एउटा एकदमै एक्सक्लुसिभ अनाउन्समेन्ट पनि छ जुन चाहिँ हामी एउटा गीतपछि गर्नेछौँ होइन. इट्स सोसियल मिडिया अनि यो च्यानलहरू रिलेटेड सो एउटा गीत सुनौँ, त्यस पछाडि हामी एक्सक्लुसिभ अनाउन्समेन्ट गर्नेछौँ अनि त्यसको बारेमा कुरा गर्नेछौँ.
0: एक्साइटेड.

स्वागत छ फेरि पनि कार्यक्रम नमस्ते नेपालमा. र यो ब्रेक पछि, यो साङ्गीतिक ब्रेक पछि र तिम्रो मायाले बाँधेर राख, सम्भवतः यो गीत अस्मिता अधिकारी आफैले पहिलोचोटि गाउनुभएको त होइन होला, तर उहाँले गाएको कभर सङ चाहिँ एकदमै चर्चित छ होइन. मैले उहाँलाई चाहिँ नेपाल आइडलको टाइमदेखि नै सुन्दाखेरि नै यो एकदमै उहाँले उहाँको स्वरमा चाहिँ एकदम चलेको गीत हो. र अस्मिता अधिकारी पनि न्युजिल्यान्ड आउँदै हुनुहुन्छ यो दसैँको टाइममा, जुन चाहिँ एउटा एक्साइटिङ टाइम छ. महेश काफले, अस्मिता अधिकारी र शिव परियार आउँदै हुनुहुन्छ. र यो अपडेटसहित मैले अघि भनेको थिएँ ब्रेक अगाडि, एउटा एक्सक्लुसिभ न्युज, एक्सक्लुसिभ अनाउन्समेन्ट छ भनेर होइन. अब यो एक्सक्लुसिभ अनाउन्समेन्ट चाहिँ के हो भने, नमस्ते नेपाल कार्यक्रम चाहिँ अब यति लामो समयदेखि तपाईँले सुत्दै आउनु भएको छ होइन. विशेष गरी योभन्दा अगाडि विनोद पराजुली दाईले यसलाई लिएर आउनुभएको थियो र राम्रोसँग चाहिँ यो गइरहेछ. सोसाइटीमा भएको नेपाली कम्युनिटीहरूलाई हेल्प हुने खालको हरेक किसिमको जानकारी दिँदै एकदमै राम्रोसँग चलिरहेको यो नमस्ते नेपाल कार्यक्रमलाई चाहिँ अझ राम्रो बनाउने भन्ने उद्देश्यले चाहिँ यो कार्यक्रमलाई हामीले भिडियो फर्मेटमा पनि लाने भन्ने हामीले चाहिँ एउटा डिसिजन भएको छ. र त्यो अनाउन्समेन्ट चाहिँ भिडियो फर्मेटमा जाने सँगै अर्को एउटा गुड अनाउन्समेन्ट भनौँ या ब्याड अनाउन्समेन्ट भनौँ, रेडियो मात्र सुन्ने श्रोताहरूलाई चाहिँ अनफर्चुनेटली हामीले चाहिँ तपाईँहरूलाई अरू फर्मेटमा, अरू फर्ममा चाहिँ लानुपर्ने हुन्छ. रेडियो चाहिँ बन्द हुनेछ यो दुईवटा एपिसोड, यो जुनको अन्त्यमा चाहिँ 29 पर्छ जस्तो लाग्छ मलाई. जुनको 29 चाहिँ लास्ट एपिसोड भइसकेपछि चाहिँ

0: हामी कम्प्लिटली भिडियो फर्मेटमा जान्छु, मोस्ट प्रोबेब्ली युट्युब च्यानलमा आउँछ अनि त्यस पछाडि अब अरू सोसियल मिडियामा त आउने नै छ. र यो अनाउन्समेन्टसँगै आकृष्ट, सो यो हामीले अहिले यो अडियो फर्मेटको कन्भर्सेसनहरू यति लामो लेगेसी बोकेको रेडियोलाई चाहिँ भिडियो फर्मेटमा लग्न खोजिरहेको रिजन चाहिँ के हो अनि यसको के फाइदाहरू छ, अनि एज अ लिड अफ सोसल मिडिया तिमीले यसलाई चाहिँ कसरी डिस्ट्रिब्युट गर्ने सोचिरहेको छौ?
1: ओके, हामी चाहिँ वर्ड मुभिङ अन, हामी चाहिँ यो अब अडियोबाट भिडियोमा मुभ हुन चाहेको चाहिँ अब त्यही अघि नै मैले कुरा गरेको थिएँ नि रिचको बारेमा. अब सोसियल मिडियामा रिच एकदमै इम्पोर्टेन्ट हो, अनि अब हामी इफ वी स्टिक विथ दिस एनालग भर्जन अफ रेडियो, अब हामी चाहिँ अब we're hoping that the people who are listening listen on time, listen at Monday 8 PM every week. Aba tyo garni ho bhane chai that hamle ekdamai small window dinchum ke hamro listeners haru lai. Hami aba video format ma move bhayo bhane aba hajurle jati bela sunna chahanuhuncha tedi bela sunna paunuhuncha. Aba video pani attach bhayepachi more herna pani arkai maja auncha. Aba हजुर अब गाडीमा बिहान मन्डेमा मिस गर्नुभयो, अब पुरै सो मिस भयो भने जस्तो फिल हुन्थ्यो होला पहिला. अब चाहिँ अब युट्युबमा भिडियो लाउनु अनि गाडी चलाउँदै काम जानु अब एकदमै सजिलो हुन्छ क्या.
0: आई थिङ्क मेन कुरा भनेको त्यही होला होइन, मान्छेले चाहिँ 8 बजे मात्रै रेडियो नमस्ते नेपाल आउँछ भनेर कुरेर बस्नु परेन. सो जब नमस्ते नेपाल आउँछ एभ्री विक अथवा एभ्री फोर्टनाइट मन्थ के हुन्छ नयाँ फर्मेटमा, त्यस पछाडि चाहिँ दे क्यान जस्ट चुज देयर ओन टाइम अनि त्यस पछाडि आफ्नै समय गएर हेर्ने, अनि हेर्ने मात्र होइन त्यसलाई चाहिँ प्रतिक्रिया पनि दिने होइन. अहिले चाहिँ अब रेडियोमा चाहिँ लिमिटेड अप्सन छ, के अरे मैले पोस्ट सेयर गर्छु कमेन्ट दिन पनि पाएन, इङ्गेजमेन्ट गर्न पनि पाएँ सोसियल मिडियामा होइन. सो त्यो बाटो पनि खोज्छ जस्तो लाग्छ. तिमीले भनेको पोइन्ट चाहिँ मलाई एकदम मन पऱ्यो. सो अब वाट एल्स, अर्को पार्ट अफ क्वेसन चाहिँ के थियो भने हामीले चाहिँ अब तिमीले चाहिँ अरू के सोचिरहेको छौ एज अ लिड चाहिँ यो रेडियोको पार्टलाई चाहिँ सोसियल मिडियामा लाने भनेपछि त्यो डिफ्रेन्ट च्यानलमा लाने बाइकको.
1: मैले अघि नै कुरा पनि निकालेको थिएँ, हामीले टिकटक खोल्न लाग्छौँ, फेसबुकमा पोस्ट एक्स्ट्रा गर्न लाग्छौँ, इन्स्टाग्राम पनि खोल्न लाग्छौँ. अब हामीले रेडियोलाई भिडियो फर्मेटमा मुभ गरेपछि त्यो च्यानलहरू सब एक्सेसिबल हुन्छ क्या हामीलाई पोस्ट गर्न. अब तिनीहरूमा फुल कन्टेन्ट त राख्दैनौँ, युट्युबमा चाहिँ राख्छौँ फुल अडियो रेकर्डिङ, भिडियो रेकर्डिङ फुल युट्युबमा चाहिँ हुन्छ, तर हामीले सर्ट फर्म कन्टेन्ट अनलक हुन्छ क्या. अनि आजकलको 2026 त सर्ट फर्म कन्टेन्ट एकदमै इम्पोर्टेन्ट हो, त्यही भएर अब हामी जति एज मुभ अन विथ द टाइम्स हुन सक्छौँ दिस इज गोना बी द बेस्ट. त्यही भएर वन्स वी मुभ अन टु दिस भिडियो फर्मेट प्लिज बी एक्सपेक्टिङ मोर सर्ट फर्म कन्टेन्ट. तिन अब त्यो सर्ट फर्म कन्टेन्टलाई लाइक गर्नु, सेयर गर्न एकदमै सजिलो हुन्छ, कमेन्ट राख्न पनि एकदमै, इन्गेजमेन्ट धेरै आउँछ क्या सर्ट फर्म कन्टेन्टलाई, मान्छेहरूसँग टाइम हुँदैन फुल भिडियो हेर्न, त्यही भएर द्याट्स द बेस्ट.
0: प्लस त्यसमै एउटा कुरा एड पनि गरिदिन्छु, हामीले अहिले यो क्राइस्टचर्चमा, न्युजिल्यान्डको एउटा क्राइस्टचर्च सानो सिटीमा बसेर नमस्ते नेपाल प्रोग्राम गरिरहेको भए पनि यसको इम्प्याक्ट चाहिँ यदि यो धेरैजना माझ पुग्ने भने इट क्यान बी बिगर नि त होइन, किनभने हामीले जे गरिरहेको छौँ त्यो कुरा सिकेर अरू कन्ट्रीको होइन, अरू सोसाइटीको, अरू नेपाली भाषा बोल्ने जहाँसुकै होस् संसारको जुनसुकै ठाउँमा चाहिँ नेपाली भाषा बोल्नेहरूले चाहिँ यो कुरा सुनेर दे क्यान रिलेट अनि नलेज एक्सचेन्ज हुन सक्यो होइन, इन्फर्मेसन एक्सचेन्ज हुन सक्यो. सो त्यो कुराहरूको लागि पनि सोसियल मिडियामा भिडियो फर्मेटमा जाँदाखेरि चाहिँ इफेक्टिभ हुन्छ जस्तो मलाई लाग्छ
1: होइन.
0: सो आई थिङ्क हामीले यो एकदमै एक्सक्लुसिभ अनाउन्समेन्ट पनि गऱ्यौँ, कुरा पनि गऱ्यौँ, तर एउटा कुरा के आकृष्ट, सो आइटी भन्ने तिम्रो एउटा होइन, आइएम जस्ट बिङ तिम्रो रोललाई लिएर म अलिक यसमा जान खोजिरहेको छ क्या त्यो डेप्थमा होइन. जस्तै आइटी पार्टको लागि चाहिँ इज देयर एनिथिङ ह्यापनिङ सोसाइटी कि त्यो चाहिँ अहिले इन्टरनल्ली काम भइरहेको भएर भन्नको लागि रेडी छैन कि के छ?
1: त्यस्तो भन्नको लागि रेडी को कुरा होइन, तर वेयर ट्राइन मुभ अन, हाम्रो वेबसाइट छ nnzfsc.co.nz अनि त्यो चाहिँ हामीले मेजर अपडेट गर्न खोजिरहेको छौँ तिन त्यसलाई अहिले. राइट नाउ वेयर इन द प्रोसेस अफ ट्रान्सफरिङ लगइन डिटेल्स, अब त्यो लगइन डिटेल अब हाम्रो हातमा आएपछि चेन्जेस, इम्प्रुभमेन्ट, फिचर एड अन्स ल्याउन

0: एकदम सजिलो हुन्छ। अब वेबसाइटको बारेमा त्यही अपडेट हो। त्यो गरेपछि चाहिँ हाम्रो अनलाइन पेमेन्ट्सहरू अनि लगइन डिटेल्स एकदमै सजिलो हुन्छ।
1: नाइस हो होइन, त्यो अलरेडी मैले भने जस्तै अलरेडी एनएनजेडएफएससीको चाहिँ धेरै फिचर्सहरू चाहिँ एडभान्स नै छ होइन, त्यही माथि यो कुराहरू भएपछि चाहिँ देयर दिस दिस विल बी सो मच गुड। अनि वान्स अगेन कङ्ग्रेचुलेसन एन्ड इट्स बिन अलमोस्ट 6 मन्थ्स, तर पनि मैले अफिसियल्ली चाहिँ तिमीलाई बधाई दिएको थिएन, सो बधाई एन्ड लुक फरवर्ड टु वर्क टुगेदर अन दिस यो नमस्ते नेपालको प्रोजेक्टमा पनि, र थ्याङ्क यू सो मच फर कमिङ हियर आज र यो सबैको लागि।
0: ओके, थ्याङ्क यू भेरी मच, थ्याङ्क यू।

नमस्ते नेपाल रेडियो कार्यक्रमको आजको एपिसोड सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। फेरि अर्को हप्ता सोमबार बेलुका 8 बजे पनि म तपाईँहरूसँग प्रत्यक्ष जोडिन आउने नै छु। यदि यो एपिसोड फेरि सुन्न चाहनुहुन्छ भने NNZFSC को वेबसाइट र फेसबुक ग्रुपहरूमा प्रसारण भइसकेका पोडकास्टका लिङ्कहरू भेट्न सक्नुहुनेछ। अर्को हप्तासम्मको लागि म बिदा चाहन्छु, हजुरहरूकै होस्ट पुरु तिम्सिना।